0: ब्रेक के बाद एक बार फिर आप सभी लोगों को खुशामदीद है। आप सुन रहे हैं बेफोर एजियन रेडियो 1430 AM पर। अगर आप हम तक पहुंचना चाहते हैं, अपनी दिलों की आवाज़ हम तक पहुंचाना चाहते हैं, एक अच्छी सी शार या कोई भी गाना हम तक पहुंचाना चाहते हैं, तो आप हमारे स्टूडियो पे कॉल कर सकते हैं 01274306677। तो चलते हैं, आपको सुनाते हैं एक अच्छी सी गज़ल। अपने हाथों की लकीरों में सजा ले मुझको, अपने हाथों की लकीरों में सजा ले मुझको, मैं हूँ तेरा नसीब अपना बना ले मुझको। मैं जो कांटा हूँ तो चल मुझसे बचा कर दामन, मैं जो कांटा हूँ तो चल मुझसे बचा कर दामन, मैं हूँ गर फूल तो जोड़े में सजा ले मुझको। मैं खुले दर के किसी घर का हूँ समा प्यारे, मैं खुले दर के किसी घर का हूँ समा प्यारे, तू दबे पाऊँ कभी आके चुरा ले मुझको। तर की उल्फत की कसम, तर की उल्फत की कसम भी कोई होती है कसम, तू कभी याद तो कर भूलने वाले मुझको।
1: क्या फिर से पढ़िएगा। वाह वाह।
0: तर की उल्फत की कसम भी कोई होती है कसम, तू कभी याद तो कर भूलने वाले मुझको। मुझसे तो पूछने आया है वफा के मायने, मुझसे तो पूछने आया है वफा के मायने, ये तेरी सादा दिली मर ना डाले मुझको।
2: क्या बात है, क्या बात है।
0: मैं समंदर भी हूँ मोती भी हूँ होता है जन भी, मैं समंदर भी हूँ मोती भी हूँ होता है जन भी, कोई भी नाम मेरा ले के बुला ले मुझको।
2: वाह।
1: और लाइन पे अब हमारे साथ टेलीफोन लाइन पे आ चुके हैं हमारे अगले कॉलर मैनचेस्टर से। अस्सलाम वालेकुम।
3: हुबिल्लाहि मिन शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम, कश्मीर रोशन दिले माशा बा कमाल लाजवाब दो ताला बा इज्जत बा वकार बा ज़ोक बा शौक हर दिल जी शख्सियत मेरे प्यारे भाई जनाब मोहतरम सैयद हसन साहब, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू।
1: वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू। सलामत रहे, खुश रहे, शाद रहे, आबाद रहे, हंसते मुस्कुराते रहे और यूं ही महफिलों में तशरीफ आवरी आपकी होती रहे।
3: बहुत शुक्रिया जनाब, बहुत नियाजमंद हूँ और आपके साथ माशाल्लाह जो शख्सियत जो हस्ती मेरे लिए नहायत काबिल एहतराम काबिल इज्जत काबिल रिफत और मेरे लिए हर दिल अजीज शख्सियत जनाब सना साहबा मोहतरमा को भी अथाह दिल की ग्राहियों से मोहब्बत बरा चाहतो बरा उल्फत बरा अकीदत बरा नहायत अदब एहतराम से बहुत बहुत सलाम।
0: वालेकुम अस्सलाम, आपको भी हमारी तरफ से बहुत बहुत अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू।
1: और तरन भी आपको सलाम दे रही है। जी तरन,
4: अस्सलाम वालेकुम जी।
3: माशाल्लाह ये तो मैं ये नहीं हस्ती माशाल्लाह ये हमारी मोहतरमा
1: नहीं, ये हमेशा जब भी सना आती है तो ये उनके साथ ही होती है
4: जी।
3: अच्छा अच्छा सॉरी, क्योंकि मैम के नाम से आचना नहीं था तो मैम मेरी मादर कबूल कीजिएगा।
1: जैसे हमने ये उर्दू में इस्तेमाल करते लफ्ज तैरना तो ये तरन उसी से बता रही है कि उसी से है जैसे लफ्ज इनका जो नाम है तरन।
3: अच्छा तरन, माशाल्लाह जनाब मोहतरमा तरन साहब को बहुत बहुत सलाम अथाह दिल की गहराइयों से और इनको भी प्रोग्राम में वेलकम करते हैं। तो मेरे तरफ से जनाब सैयद राब बहादुर शाह साहब को बहुत बहुत सलाम और ब्रैडफोर्ड एशियन रेडियो की पूरी टीम को और जनाब मोहतरम शकील साहब हैं, जहांगीर साहब हैं, चौधरी मुजफ्फर साहब हैं, महबूब लाई भाई हैं, चौधरी फरियाज साहब हैं, राणा नवीद साहब हैं और परवेज साहब हैं और जितने भी माशाल्लाह आपका इतना खूबसूरत नशरियात को सुनने वाले जहां जहां तक आपके रेडियो की खूबसूरत और इतनी आला आवाज जा रही है सभी को मैं हकीर मैं नाचीज की तरफ से बहुत बहुत सलाम और आदाब।
1: वालेकुम अस्सलाम और बहुत शुक्रिया।
3: थैंक यू सर। तो मैं एक छोटी सी गजल लेके आया हूँ अगर इजाजत हो तो। वैसे जितना माशाल्लाह जिस खूबसूरत अंदाज से माशाल्लाह मोहतरमा सना साहबा और आप माशाल्लाह जिस खूबसूरत अंदाज में सुना रहे हैं और एक मोहतरमा आई थी मेरे नायक काबले जी तो माशाल्लाह अब मेरा ख्याल है कि इतनी माशाल्लाह खूबसूरत हस्तियों के दरमियान मेरे जैसे छोटे बंदे का कोई हक बनता
1: नहीं। आप बहुत अच्छा
0: सुनाते
1: हैं, आप काम ले रहे हैं,
3: यकीन करें ये तो आपका आला गर्व है, ये आपका बड़ा पन है जो माशाल्लाह मेरे जैसे स्टूडेंट को भी आप माशाल्लाह सुन लेते हैं।
1: सर जी जी
3: इनायत शेर लिखता है रोज तारों को नुमाइश में खलल पड़ता है।
1: हाँ, रोज तारों को नुमाइश में खलल पड़ता है।
3: चांद पागल है अंधेरे में निकल पड़ता है।
1: चांद पागल है अंधेरों में निकल पड़ता है। क्या कहने, कहते ना कि चांद भी मेरी तरह हुस्न शनासा निकला, चांद भी मेरी तरह हुस्न शनासा निकला, उसकी दीवार पे हैरान खड़ा है कब से।
0: क्या कहने
3: माशाल्लाह बहुत खूबसूरत। मैं इसीलिए कहता हूँ कि आप जैसे माशाल्लाह महान हस्तियों के सामने मेरे जैसे को पढ़ने स्टूडेंट के पढ़ने के लिए भी बहुत कुछ सोचना पड़ता
1: है। तभी तो हमें यकीन कीजिए कि जब आप आते हैं तो हमें भी वो शायरी याद आती है, शेर याद आते हैं और हम इंजॉय करते हैं, अदरवाइज हमें भी सुनाने को जी ही नहीं करता।
3: مولا آپ کو سلامت رکھے, مولا آپ سب کو اپنی حفظ و امان میں رکھے, اللہ تعالیٰ آپ کو کسی کا مساج نہ کرے.
1: آمین آمین آمین.
3: تو شاید لکھتا ہے ایک دیوانہ مسافر ہے میری آنکھوں میں.
1: ہاں ایک دیوانہ مسافر ہے میری آنکھوں میں,
3: وقت بے وقت ٹھہر جاتا ہے چل پڑتا ہے.
1: راہ تندوری کی خوبصورت غزل ہے. واہ واہ
3: جی جی. اپنی تعبیر کے چکر میں میرا جاگتا خواب روز سورج کی طرح گھر سے نکل پڑتا ہے.
0: بہت خوب بہت خوب بہت اچھے
3: چیک, بہت شکریہ, بے حد مشکور و ممنون. روز پتھر کی حمایت میں غزل لکھتے ہیں, روز شیشوں سے کوئی کام نکل پڑتا ہے.
1: کیا کہنے کیا کہنے,
0: بہت اچھے.
1: ایک شعر اس سے مجھے یاد آیا, اسپیشلی جو آپ کا شعبہ ہے اس سے متعلق بھی ہے, کہ روز کہتا ہوں کہ اب ان سے نہ ملوں گا کبھی, روز کہتا ہوں کہ اب ان سے نہ ملوں گا کبھی, روز اس کوچا میں ایک کام نکل پڑتا ہے. جناب
3: آخری شعر جناب آپ اس کی یاد آئی ہے سانسو ذرا آہستہ چلو, دھڑکنوں سے بھی عبادت میں خلل پڑتا ہے.
1: کہتے ہیں نا کہ ایک بار وہ ہم سے ہنس کے ملے تو صحیح قتیل, ایک بار وہ ہم سے ہنس کے ملے تو صحیح قتیل, پھر ساری کائنات کے ماتھے پہ بل پڑے.
3: کیا سبحان اللہ, لاجواب لاجواب. شاہ صاحب اللہ تعالیٰ آپ کو اور اپنی آپ کی پوری ٹیم کو اور آپ کے ریڈیو کو دن دگنی رات چگنی ترقی پا فرمائے, اور ماشاء اللہ جو اس کے ساتھ تعاون فرما رہے ہیں ان کو دام میں در میں سکھ میں اللہ تعالیٰ اور زیادہ توفیق عطا فرمائے.
1: جی
3: تو اپنی دعا میں مجھے بہت یاد رکھے گا, آپ ہمیشہ میری دعاؤں میں رہتے ہیں.
1: سلامت رہے, اور آپ کو بھی انوائٹ کرنا تھا بریڈ فوڈ میلہ کا اس سال, ان شاء اللہ بریڈ فوڈ ایشین ریڈیو میڈیا پارٹنر ہے, ضرور آئیے گا اسٹیج پہ بریڈ فوڈ ایشین ریڈیو کا, آپ سے ملاقات بھی ہوگی, ابرار الحق بھی ہوں گے, نعیم ہزاروی بھی ہوں گے, ضرور آئیے گا سیٹرڈے اور سنڈے جو نیکسٹ ویکینڈ آ رہا ہے اس پہ.
3: چلو میں ان شاء اللہ کوشش پوری کروں گا, انشاءاللہ وقت میں مصروفیات اتنی ہوتی ہیں لیکن میں انشاءاللہ ضرور کوشش ضرور کروں گا.
1: اس سے بھی ایک شعر یاد آیا گیا کہ تیرا حکم سارا آنکھوں پہ تجھ کو بھول جانے کی, تیرا حکم سارا آنکھوں پہ تجھ کو بھول جانے کی, میں کوشش کر کے دیکھوں گا مگر وعدہ نہیں کرتا.
0: کیا بات,
3: یہی بات ہے. نظر میں تو مجھے ایک نظر سے یاد آ گیا,
1: جی جی
3: اگر جاتے ہو تو سنا.
1: جی جی جلدی سے جلدی سے
3: جی جلدی جلدی. وہ کہتا ہے نظر کو نظر کی نظر نہ لگے,
1: ہاں ہاں ہاں,
3: کوئی اچھا بھی اس قدر نہ لگے.
1: کیا کہنے کیا کہنے, اچھی صورت بھی
3: اس نظر سے ہم نے,
1: ہاں ہاں,
3: جس نظر سے تجھ کو نظر نہ لگے.
1: کیا کہنے, وہ کہتے ہیں نا اچھی صورت بھی کیا بری شے ہے, اچھی صورت بھی کیا بری شے ہے, جس نے ڈالی بری نظر ڈالی.
0: اچھی نظر بالکل ہی ڈالی.
1: اچھی صورت بھی کیا بری شے ہے, جس نے ڈالی بری نظر ڈالی.
0: بہت بہت اچھے
1: جی جی
3: سر, بہت شکریہ سر, میں جلد چاہتا ہوں. اللہ تعالیٰ آپ کو اپنی زمانے میں
1: رکھے, مسکراتے رہیے گا. اللہ حافظ. اور ان کے لیے ہماری جانب سے بہت سی تالیاں, کیا کہنے ان کا. اور جی ابھی رخسار چودھری صاحب ٹیلی فون لائن پہ ہمارے ساتھ تھے, آپ نے ایک غزل سنائی تھی تو ایک نظم ہے وسی کی, میں بھی
0: آپ سنائیں
1: شامل کرتا ہوں کہ کاش میں تیرے ہنسی ہاتھ کا کنگن ہوتا, کاش میں تیرے ہنسی ہاتھ کا کنگن ہوتا, تو بڑے پیار سے چاؤ سے بڑے مان کے ساتھ, کاش میں تیرے ہنسی ہاتھ کا کنگن ہوتا, تو بڑے پیار سے چاؤ سے بڑے مان کے ساتھ, اپنی نازک سی کلائی میں چڑھاتی مجھ کو اور بےتابی سے فرقت کے خزاں لمحوں میں, تو کسی سوچ میں ڈوبی جو گھماتی مجھ کو, میں تیرے ہاتھ کی خوشبو سے مہک سا جاتا جب کبھی موڈ میں آ کر مجھے چوما کرتی, تیرے ہونٹوں کی میں حدت سے دہک سا جاتا, رات کو جب بھی تو نیندوں کے سفر پر جاتی, مرمری ہاتھ کا ایک تکیہ بنایا کرتی, میں تیرے کان سے لگ کر کئی باتیں کرتا, تیری زلفوں کو تیرے گال کو چوما کرتا, جب بھی تو بندے کبا کھولنے لگتی جانا, اپنی آنکھوں کو تیرے حسن سے خیرا کرتا, مجھ کو بےتاب سا رکھتا تیری چاہت کا نشا, میں تیری روح کے گلشن میں مہکتا رہتا, میں تیرے جسم کے آنگن میں کھنکتا رہتا, کچھ نہیں تو یہی بے نام سا بندھن ہوتا, کاش میں تیرے ہنسی ہاتھ کا کنگن ہوتا.
0: واہ
1: کیسی لگی,
0: بہت پیاری بہت اچھی.